0: हाय हाय दावली वही ची मजा आया कि नहीं, बहुत गुरबत फील हो रही थी और वही ची नंदी लास्ट डे मेहमान नवाजी दा और खान आईम लंदी लास्ट डे मेहमान नवाजी दा आईम सभी खटक उर्दू बीच जिम प्ले का खाड़ी रा जाते मेहरबानी शुक्रिया पड़ागा वाइम सो गोसे में देखो पड़ागा वाइम सो गोसे में देखो औ नो रियाकार ने जियाकार यम क्यारा न रियाकार न अदाकार यम जियारा जिसोक में खवखती बस जिसोक में न देखो बस न में देखो ज बदी खबर वाले कुर्बान पे का मगसोक में और बिल्कुल प्रोग्राम पर टेलीफोन कॉल के भी पासे पर 370 325175 सुख भी जिन खवख सुख भी नौरी करना बिल्कुल दसी बगवी कुर्बान चे द रेडियो द फ्रीक्वेंसी में कम दी मुकम्मल चेंज के भी
1: कदम दी जड़ दी बोली खुदा से करी बसरो लंबो दे स्वेजड़ी
0: دغسی پیغامات تاسو را روان دی استاد پیغامات سری کوم وای چې سلام ز انا بیا یما د تخت نصرالدین ماشاءالله پروگرام سم ډیر زیات نایس دی بای تاسو ته موست ویلکم وای ما سم ډیر زیات خوان دی کو استاد پروگرام حوالی سره مونږ ته معلومات نو مونږ فرست ټایم پروگرام ورو او د لشکي بغړی رمزه کوي ښه ښه ډیر زیات مهرباني سلام عائشہ یما د لکینا پروگرام دی ورما ماشاءالله نایس پروگرام دی سم ډیر دی خو خو

दिन को बिल्कुल आंद खबर में दा स्किन पॉलिश दे तो गड़ला हो दिले आज गुल सा खबर का वाला गा में अर वेदला मोच ओ दर जदा हिस्सा भी आई कहना जी हो खबर है वगड़ला खबर में और वेदा खमर तो चाल बास बास जबर शाबाश है दो जे और खवा का खबर तक मोच उमर वेदा का नाम नो खबर में दो और वेदा डेरा डेरा मनाना जी खुशहाल भरिया लाए दो कोड़े जी जेरा जेरा यो जहान मनाना आज जी स्किन पॉलिश वशम आज बला खबर आम ناغا میں داکڑا دے شیمپو والا شیمپو خو تسے لگولی وی روڑی ہو میں استعمال کری ہو میں جی خو دنور کمپنی والا مختلف برینڈز روگلی مختلف کمپنی روگلی بھی ڈیرے گرو نے ہدی گنا جی اور تسے تا فائدہ در کری وی یا نوی وی در کری خو یوا خبر در تکاو چکا تسے فائدہ لٹول گوڑے ہیں تسے دسار دے وشتون صفوی گوڑے ہیں تسے دسار پا وشتون شری جناب کیریٹین چا کیم ضرورات دا کیم خوراک دا تسی وی چا غا د سار وشتون تا ملاو شی نو غا په خوځفا کمپنی شفا شیمپو کې اویلیبل ده او بل بدانو مصفا کې سار وشتو مصفا کوي او بهترینه خوشبو حاضر ندرې سو درې قسم شیمپو دی یو رائس شیمپو یو دی وریج شیمپو او بل کلونج شیمپو چې کیما مو خواشه وی روې خپل استعمال کې او فائدہ ورنا او خپل

0: जी बिल्कुल ढोल मोहर में दवा आओ कछा अथान नहीं कड़े ना अथान सर हो के छा हाजी काल तर तसी कसी करवाने से बलसु को दिखाम जाना दे टाइम हर सर काम दे सिर्फ नीमा गेंडा बोते दो अस्सलाम वालेकुम
1: वालेकुम सलाम हरना
0: डेरा मना सो खबर के विकम जना
1: आना हो सर की का मले एक मन ना हो दर तपरे का हो जाहिर ता जड़ी वे का ये करता हो सा बस के बस के सख करे दादा मादा जानन कोर दे
0: सरंगे
1: ये भाई में दा अर्थ थोड़ी बस के बस की सरकारी दादा मादा जानन कोर दे जो दर्द पे पड़े का
0: अच्छा दा और तब हो प्ले का मोबाइल के मोबाइल इधर सरा
1: ڈیرا
0: مننا کال کولی یو جہان مننا نو بالکل زکس کا مت ملاؤ شا بھی ادھر تھا ضرور پلے کھو السلام علیکم سو خبر ہے کہ بھی کم دینا
1: خبر ہے کہ
0: میٹھا وہ لینا خبر ہے کہ
1: تارے خبر ہے
0: کہ ہاں میٹھا وہ لینا تارے خبر ہے کہ موخم نام خبر ہے کہ خدی سرنگ شے ہے کہ
1: نا
0: شاہ شاہ صحیح پروگرام کے درتا ہر کلی بھی ہے خیر خیریت دا سے مڑے مڑے خبر ہی کبھی ڈیرا مننا چھ پروگرام در تا خوش لگی جی ماشاء اللہ سمرہ ہمیں نوال دی کنا آغا خوش دی نو زک دا پروگرام در تا خوش لگی جی تو سٹول خوش دی ماشاء اللہ اچھا اچھا ڈول میں بلے کے درتا زڑ واغ در یوت شو شا ویلے نا مطلب دسے چرتا کہ ڈول تو متان کڑے ہوں کس سے چل شو ہوں ہم